धन तो बिडावी अरे ए ना ओकना तो ना तुवे दोरनी ने ना तिपम बथ्यो एम बलिव दी अनेत आओ उन उधई ही दाबदायनो इन निसरेक तवामेनो तवायनो इन निसरेक एकन अरे कतीनक अरे कतीनक इम बरे रशद बरा रशद आको रशद एकन दाए ब्रंशीदो दाई था आती इतरशिदना अमाग रशीदो अमाग था आती इतरशिदना तो न तो दाई थिनन निसरी ओकना बेत तो ना ती दाई इन निसरेक ते न ते दाई सोया ना ते न ते दाई रहसान दिया ओकना नेत आओ ऊतक का गिंदिया इत्था बैती तो दूरा रे हुआ ओरिया हुआ वह बिन तेरा बंदे इंदी तो दूरा रे तवास्ते नी आती सो की ना वह बिन रहस्ते नी आया इन बरे कस्से दाए ती सो की ना तो दूरा रे भी बरी एक तोली हाफी बिथायक ओरिया भी कोनायक इंदोर ऊ सिमाए कुड़ीनी तोले रहस्ते नी आया ना अरे ले तवाया ना फगरा फगरा अके ना दाई था आती दाया ना ए दाई ओ धई युवन कायक न हमोई साना इदादिस कायक न रिशिद ना उत्थाय आती यर सोतनियो ओ सो दाई उन उस उंबरु उगनी इबदायती लेत लेत बित काय देविनो हाई या केती हाई सकेन बित तुनाती दा हेनिन दाई न यर निसरिव यार अरे ना अरित अरित्ते ना बराक नहन धयो नानो अको बित तुनाती दा दाई न निसरिव ओकना दाई न तवाया ना यरिक तेन अति दाई ओसदिक कतियक सोया ना हमोईसा कतियक सोया ना थदारित कतियक सोया ना ओसदिक कतियक सोया ना अरे यार एक न बा माग न गले करवे ददी ना गले करव इप्तिकेक न ओरे रुआ ते तेन बते ते दाई इप्तिकेक न तवाया ना दीति सोत नि आया तो और तिकतियक उसानो खमोईसी तिंदी आया और कतियक तुकातुक दाए बगुनो खोई दिया तिंदी आया उम्बतु कस्तु यार ही दद्दे तवाईत ही दायत इम्बते कस्ते सकेनक यार अकन लही ते रशिद नौकना असे ही सकेनो तो बुढ़ावी उधायून इन इन इन दाई न निसरी वोकना तू न तु दायित दीम दायित ते कतियो बेन ओदोर तिशबोबी तुशाबू बुआ आ थदरे हुआ आन फगरंदी हुआ ओरिया हुआ तित्तान इम्बता यारे तवाईत इन यार उबोई सकेनो लहित लहित बित का इतियार गरोयो इराशिद ना बरयोक न दाई ना दाएन वरी ने दा ना दाएन बेत तु ना ती दाई इन इन इन असासक धैयो नेहरिव असासक उने हरुए उन उधई असासक दाई दाई थाय आती दाई ने तो न नेहरिव इन यारान व इन सिरकायान इन बरा रशदो नु रशद दाई तवानेक शुभोबी ऊतक सूर्य दबाब कक दियाव फेराई दो बनु इकती हन रे उबार शाद तवामीन मलहे तरमु मनु इकती हन ना तवा कान हाथ आये दियाव मलहे उत मलहे सो किन्न तरमुमा हुआ मलही हुआ इंदरे सो किन्न रशद उकन गार रे वं के आके इन सरेका हुआ यार आकन रशद बे तुनाती दाय हिनन इन आरान दायब दाईने थरेनी दाई थाय आती दाईने बका लहित लहित बितकाई हिनन है ने मारे अम्से बारू कुकना उक तिकते ना आन उन ने सरिका दिशबोबी ने भवाते कतेक भवा बहवी ना भवा उकना हवासा तेरने यारे बर हर दीते हवा हवा ने दीना थवा उदाई भवासा ना भवा बहवी ना अरे उकना बागुस्सा ना भवा उकना तो नंबर तो दाए बे दिशबोब तेरने निजाम दही तीन हमसे ना निजाम तिंदिये और मर्दोर फितेराया मर्दोर महसाया मर्द दूर दे रहा रात इंदी आया तुम अरे तोकन तु दाईत रिसेतित का तोन आया तुम बतो तोन अमसे आया दीतित तोकन अमसे तिनी हुए तुम्हारे लही तुए तिनी हुआया तू ना ना ना तु तिंदी एक ओकन तु बनिया तु बरी तु उन उबाशर हुआ अदे हुआ दाई अक्ते अकें काबज वे तो ना थी दा इत्था या ते दाईत हिनिन निसरी ओकना उन दाप इन हिनिन गाना उन्ने तु तुबड़ावे ती उगनो हिप ईदीने ते है ना ना तो तिंदिये ओ नो ने सिरिक अना और बर्राब हवाया हल्लान हल्लान का एन बक दिफा और दिफा दी तित का बर्राब का सुके फारा दी मा सुके कित फेरा ओ दोर हवा अरवाब इकतिये हवास्तिनिये वो हवा अरे अरवाब भी काये दोर दिवा तिंदि आया जमन एनो राहाते कहा तिंदि आया अरे अना और दिफात मल्ला मर दोर आ तिंदि आया वो हवा ओकना यार इदाई हुआ दाई हवा हुआ उम्बरोर हिस्तिनिये थवास्तिनिये आया
سور ان دھائیون دمن بین آئی ماشاءاللہ مندرا ہے نو ان اولی ہین او بین او دور دائی تھا آتی بہین دا ہس سے ہینن دا ہوئی نہائے دمان اسور بکیت ارب بودھ مندر اے آنے تمدین اے آنو تھا اے تسور اکیت ارب بیت تناتی دا نزمتین تونا زمنک نو بھوا ہوا تیرا و امبر نظام دیتی دینت تونا امبتو اری وکنا تدریس کتیک علم تینی آیا تینا تدائی تسوکین آیا تینا تدائی رستینی آیا ہنن کستو تون سریوے تکن دائی بدائین دائی تھایاتی بدائین میادی امبلی بنیاد اکنا بیت تناتی دائی شیبو بنا یاری اکنا دائی شیبو بنا یاری اکنا نکمان آیا آنا نسرک اکنا و نکمان ہنن نسریوے نا آگوا دی بتیرنک نسرک اکنا ان ادھائی اور افیرا سگیا بکسا کا ایدن اور اکنا ہیرے رہینو بک گرما شیشتینی آئیت انا اور مبروک دائیو آتن دیا ادائیو تن دیا آیا ارے اکنایوک نکمانائک سیستینی آیا نانا تو تن دیا ملا ادھائی دا نکمانائین کابو ادھائی دا شبوب کابو ادھائی دا مسگو دائینا و توائین کابو ان بیتو ناتی دا ان ار ان بلیب تو دینیا دے ارام با شبوبنا با ایرشد نهون لیت با اتفیک نهون دائی تا اتی با دائین او دھارے رہنو ماشاءاللہ اور نا ابنانا اور کیک ماشاءاللہ دائی اور دائی تربیہ ربی آبا دائی سوی سوی آبا با ایاد نمی آدی ہنین ایم بلی بنی ادوکنا بیتو ناتی دائی شیبو بنا اگرو یوکنا دائی شیبو بنا یاریوکنا دائی شیبو بنا ادائی دا شیبو بنا شوی دا شیبو بنا باتے کستے ہنین نسریوے تکنا ناتو اکو اتو ناتی دائی ادھائیون تو بڑاوی این ہینی کا دائیب دائینیت ارینی بیت تناتی دا شاللہ دائیب دا تینا شاللہ دائی تھا آتیب دا تینا اینے نستر ہوکننے